0: लाए खुशखबरी चाहियो था अवां जे घरन जो छितियूं पकियूं हुजन त कैश ऐं किस्तन ते 50 साल गारंटी सां छितियूं लॻरायो सीमेंट जी जाली ब्लॉक ऐं सस्ते में सस्ती छित लॻराइण लाइ राब्तो कंदा खुदा बख्श खोसो मोबाइल नंबर 03002962435 एड्रेस टंडो गुलाम अली रोड मातली
1: امڑ سندھ جے سیند میں ایک چمکندڑ ستارو
2: ڈکھوئل انسانیت جی خدمت جو بہترین مثال
1: اماں عائشہ اسپتال لوتکانی چوک ماتلی تے عورتن دے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
2: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی
1: اولاد جو نہ تھین عورتن جے مخصوص بیمارین ہئے میں سور چیل میں سور رت جو گھٹ تھین کمزوری ائی عورتن ائی بارڑن جو علاج ائی الٹرا ساؤنڈ کندی آہے ائی نارمل ڈیلیوری پن کئی ونے تھی ائی ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آہے
2: ایڈریس اما آشا اسپتال نوتکانی چوک ماتلی ودیک معلومات لائے 2347-3141-200
3: मातली के हो तो आवाज भी मातली की है
4: सुनते रहो GFM 90.4
5: छा वहां पेंजे कारोबार जी तरक्की लाए सोचे रहा आयो
0: त पोए GFM 90.4 मातली बदीन एक एड़ो FM रेडियो आए
5: जेको हले तो बिना ब्रेक ए मुसलसल
0: ऐं हा गोठन शहरन ऐं परे परे ताईं ॿुधो वेंदड़ रेडियो GFM मातली बदीन
5: बस पोइ हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
0: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा
5: 03132525786
0: जी हा 2315525786
5: GFM रेडियो नेटवर्क
0: सिंध जो आवाज़

0: बताया है।
1: It's 7 p.m. This time check is brought to you by
2: White-ish Beauty Cream, Glowing Skin Jo Raaz, a product by Biocon International Pakistan.
3: अब आप सुनेंगे GAFM Network पर।
4: जेके भी इन्हनि जा नापाक इरादा आहिनि सिंध खे तक़सीम करण जा, उन जे असां बिल्कुलु ख़िलाफ़ आहियूं।
5: सिंध जा माण्हू सम्झनि था हुन जे वादानियत ते वार आहे।
6: असां सिंधी माण्हू ईंदो, असां सिंध सां गॾु आहियूं, कंहिं बि समाज सां गॾु कॾहिं बि न बीहंदासीं।
7: सिंध जो अवाम न अॻे कॾहिं सिंध खे तक़सीम करण ॾिनो आहे, न हाणे ॾींदासीं।
8: कुझु बि थींदो सिंध वारनि ते ॾींदासीं।
9: पर सोचूं था त सिंध जी विरासत न, पर असां सिरनि जी विरासत कंदासीं।
10: सिर्फ़ ऐं सिर्फ़ सिंध जे वसीलनि ते कब्ज़ो करण जी हिकड़ी साज़िश
11: आहे। सिंध जो विरहाङो असांजे नामंज़ूर आहे।
12: धरतीअ जो इंच इंच जी हिफ़ाज़त कंदासीं ऐं उन जो सबूत आहे। इहो ख़्वाब ॾिसंदासीं सिंध खे टुड़ण जा, इन जा इहो ख़्वाब असां चकनाचूर कंदासीं। सिंध जा मज़दूर, सिंध जा हारी, सिंध जा उस्ताद, सिंध जा शाइर, अदीब, वकील फ्रंट ते हूंदा।
13: सिंध जे इम्कानी विरहाङे ख़िलाफ़ सिंध जा वकील मैदान ते अची विया। सिंध बार काउंसिल जे सॾु ते वकीलनि हिकु आवाज़ ते मुतहिद सिंध जो वाज़े पैगाम ॾेई छॾियो। सिंध यूनिटी डे वारे सॾु ते अदालती कार्रवाइयुनि जो बाइकॉट ऐं मुज़ाहिरा। कराची खां कश्मोर ऐं कारुनजार खां केटी बंदर ताईं को बि वकील कंहिं बि अदालत में पेश न थियो। कराची, हैदराबाद, मीरपुरफास, शहीद मैनेजराबाद, सखर ऐं लाड़काणे डिवीजन जे समूरनि नंढियुनि वॾियुनि अदालतनि में को बि केस न हलियो। नंढनि वॾनि शहरनि में वकीलनि जा मुज़ाहिरा सिंध ख़िलाफ़ साज़िशूं बंदि करण जो मुतालबो। आईजी सिंध असांजी मर्ज़ी खां सवाइ तब्दील न थींदो। कच्छ जी ज़मीन कंहिं बि सरदार या वॾेरे खे न ॾिनी वेंदी। सिंध जे घरू वज़ीर जलसल अंजार जी सिंध असेंबली जे घरू मामलनि वारे स्टैंडिंग कमेटी जे इजलास खां पोइ ॻाल्हि ॿोल। जल अंजार चयो त कराची में गुज़िरियल कुझु ॾींहनि दौरान स्ट्रीट क्राइम जा वाकिया वधिया आहिनि। कच्छ वारे इलाइक़े में अमन अमान जी सूरतयाल बहितर आहे। कराची यूनिवर्सिटी जे प्रोफेसर ते तशदुद में मुलविस जवाबदारनि खे गिरफ़्तार कयो वेंदो। मनशियात शहरनि, स्कूलनि, कॉलेजेस ऐं यूनिवर्सिटीज़ ताईं पखिड़जी रही आहे। कराची में 81% कतल जा केस ट्रेस करे वरिता आहिनि। ॿियनि केसनि में 87% ट्रेस थियण जी शरह साम्हूं आई। छा अदलिया एतिरी कमज़ोर आहे जो तव्हां हुन खे मज़बूत करण चाहियो था? अदलिया एतिरी कमज़ोर न आहे जो हुन खे कंहिं सियासी जमायत जी हिमायत जी ज़रूरत हुजे। इस्लामाबाद हाई कोर्ट जे चीफ जस्टिस सरफराज डोगर जा रिमार्क्स। तहरीक इंसाफ़ जे 27 सेप्टेम्बर ते एलानियल एहतजाज ऐं लांग मार्च ख़िलाफ़ इस्लामाबाद हाई कोर्ट में ॿुधणी। लार्जर बेंच ख़ैबर पख़्तूनख़्वा जे एडवोकेट जनरल खे रोस्टम ते तलब करे अहम सवालनि जा जवाब घुरिया। चीफ जस्टिस सरफराज डोगर रिमार्क्स ॾींदे चयो त गुज़िरियल 10 सालनि खां अदालती फैसलनि जी भजकड़ी थी रही आहे। असीं रुगो मौजूदा सूरतयाल जी न, गुज़िरियल 2-3 सालनि जे वाकियनि जी ॻाल्हि करे रहिया आहियूं। फैसलनि जी भजकड़ी क़बूल नाहे। पीटीआई जे लांग मार्च खे हमिलो करार ॾियण बाबति बि सवाल उथारियो वियो। केपी जे एडवोकेट जनरल चयो त उहो लांग मार्च अदलिया जे हक़ में आहे। चीफ जस्टिस सरफराज डोगर चयो त तव्हांजी वॾी महिरबानी। छा अदलिया एतिरी कमज़ोर आहे जो तव्हां हुन खे मज़बूत करण चाहियो था? अदलिया खे कंहिं सियासी जमात जी हिमायत जी ज़रूरत हुजे? ॿुधणी सुभाणे ताईं मुलतवी। चाइनीज़ सूबनि जे चीफ सेक्रेटरीअ आईजी समेत समूरनि लाॻापियल अमलदारनि खे ॿीहर ज़ाती हैसियत में पेश थियण जो हुकुम। पाकिस्तान ऐं सऊदी अरब जो दिफ़ाई सहकार जारी आहे। दिफ़ाई मुआहिदे ते अमल दरामद लाइ वक़्तु घुरबल आहे। परडेही तर्जुमान सजाद हैदर ख़ान चयो आहे त पाकिस्तान सऊदी अरब जी ख़ुदमुख़्तारी ऐं सलामती लाइ हिमायत जारी रखंदो। पाक फोर्स सऊदी अरब में तरबियत लाइ लॉजिस्टिक सहूलियत लाइ मौजूद आहे। पाकिस्तान सऊदी ते हूसी हमलनि जी मुसम्मत करे चुको आहे। अफ़गान शागिर्दनि ते बि पाबंदी वारियूं ख़बरूं दुरुस्त न आहिनि। नायब वज़ीर आज़म इसहाक़ डार जो तुर्किया जे परडेही वज़ीर हकान फिदान सां राब्तो। वितरफ़नि लाॻापनि समेत ख़िते जी सूरतयाल ते ॻाल्हि ॿोल। परडेही खाते मूजिबि इसहाक़ डार ऐं हकान फिदान में विचो ओभर जी तब्दील थींदड़ सूरतयाल ते ख़्यालनि जी ॾे वठि कई वई। सूरतयाल ते सिफ़ारतकारी वारो सिलसिलो जारी रखण ते इतफ़ाक़। उर्द سرحدن میں امریکی اڈے تے ایرانی حملن دے نتیجے میں امریکہ دے کیترن فوجی جہازن کے نقصان پہنچتا ہے. امریکی میڈیا تصدیق کرے چلی. سی بی سی نیوز پینجی رپورٹ میں جانایا ہے تے ایرانی میزائل حملن میں امریکہ جا ایف 15 جہاز اے 10 تھنڈر بولٹ متاثر تھیا ہیں, جڑے تے کیں بھی فوج امریکی فوجی کے نقصان نہ پہنچتا. وزیر اعظم شہباز شریف آٹو پالیسی 2026 کی منظوری دے چی اعلان. آئی ایم ایف کی منظوری بات کیو ہندو آٹو پارٹس کی برآمدات بدھان لائے عالمی ویلیو چین سے گٹھن پنج وڈا اینکر مینوفیکچرنگ ادارہ ٹھہرن کی تجویز. برآمدی آٹو پارٹس سے درآمدی ڈیوٹی ختم کرنے کی بھی سفارش کی. سن جو گھرو وزیر سیالنجار طلبی تے میر رضا کیس کی جانچ کردڑ عدالتی کمیشن آڈو پیش. سیالنجار ایڈوکیٹ جنرل کے رویے تے غیر مشروط معافی وٹی چی. جسٹس عمر سیال چاہو تھا اواں کے گھران جو مقصد وارثن عوام جو اعتماد بحال.
3: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز.
2: ہر دن ہر پہر زندگی کی لہر. جی ایف ایم 88 نیٹ ورک, سندھ کی آواز.
0: ماتلی آس پاس کی عوام لائے خوشخبری. ماتلی شہر جی پہری ہول سیل محمدی فارمیسی ماتلی, جتے ہر دوا اواں کے ہول سیل ریٹ میں ملندی. میڈیکل اسٹور وارن لائے 12% گھرو صارفین لائے ہر دوا 10% رعایت تے ملندی. جکا میڈیسن اساں وٹ بر وقت موجود نہ ہوندی وہ بے ڈی گھرائے پوری کرے ڈینداسیں. گھرو صارف ہوجے یا میڈیکل اسٹور وارا, انہن کے رائٹر جے ذریعے اسٹور یا گھر تے میڈیسن پہنچائی ویندی. رائڈر کے 50 روپیہ خریدار ادا کندو. ٹائمنگ صبح 9:30-6:30 شام تائیں. نوٹ اساں وٹ لوز گوریوں یا کیپسول نہ ملندا. ایڈریس محمدی فارمیسی, نزد علی شیر کانٹا مین حیدرآباد روڈ ماتلی. رابطے لائے اشوک کمار موبائل نمبر 0313086313.
14: کیش قسطن تے پری کاسٹ آر سی سی گھرن جو پکیوں چھتوں لگران لائے خوشخبری. چھا اواں چاہیو تھا اواں جے گھرن جو چھتوں پکیوں ہوجن تے کیش قسطن تے 50 سال گارنٹی ساں چھتوں لگرائیو. سیمنٹ جی جالی بلاک سستے میں سستی چھت لگران لائے رابطو کندا خدا بخش خوسو. موبائل نمبر 0300-2962-435. ایڈریس ٹنڈو غلام علی روڈ ماتلی.
15: امڑ سندھ جے سیند میں ایک چمکندڑ ستارو.
16: دکھوئل انسانیت جی خدمت جو بہترین مثال.
15: اما عائشہ اسپتال نوتکانی چوک ماتلی تے عورتن جے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
16: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی.
15: اولاد جو نہ تھین عورتن جے مخصوص بیمارین ہئیں میں سور, چیل میں سور, رت جو گھٹ تھین, کمزوری عورتن بارڑن جو علاج الٹرا ساؤنڈ کندی آہے. نارمل ڈلیوری پن کئی ونجے تھی. ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آہے.
16: ایڈریس اما آشیا اسپتال نوتکانی چوک ماتلی. ودیک معلومات لائے 2347-3241-230.
17: ماتلی کے ہو تو آواز بھی ماتلی کی ہے.
2: سنتے رہو جی ایف ایم 90.4
18: تپوئے جی ایف ایم 90.4 ماتلی بدین ایک اڑو ایف ایم ریڈیو آئے
19: جے کو ہلے تو بنا بریک مسلسل
18: گوٹھن شہرن پرے پرے تائیں بدھو ویندڑ ریڈیو جی ایف ایم ماتلی بدین
19: بس پو ہانے کھنو فون پینجے اشتہار لائن لائے
18: اساں جے اسٹیشن مینیجر یونس بکاری ساں ہن نمبر تے رابطو کندا
19: 0331252578 6
18: جی ہاں 2315525786
19: جی ایف ایم ریڈیو نیٹ ورک
18: سندھ جو آواز